0: Hits from Home.
1: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organisation a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
2: जी सामीन, तो इसके साथ ही वक्त हुआ चाहता है कि हम लें एक और वक्फ़ा, लेकिन जब हम इस कमर्शियल ब्रेक के बाद वापस आएंगे तो आपको पेश करेंगे अदाकार जुनैद खान की SBS उर्दू से खसूसी गुफ्तगू। तो हमारे साथ रहिए, और यहाँ ये याद दहानी भी कराते चलें कि जुनैद खान की गुफ्तगू का मुकम्मल हिस्सा आप SBS उर्दू की वेबसाइट पर सुन सकते हैं, जबकि फेसबुक पेज पर भी मौजूद है। यहाँ उस गुफ्तगू का कुछ हिस्सा हम पेश कर रहे हैं, लेकिन वक्फे के बाद।
3: SBS फूड चैनल 33 पर आपके लिए लेकर आता है मुकामी और बैन लक्वामी माहिरीन के जरिए दुनिया भर के खुश जायका खानों का लुत्फ। SBS फूड 24 घंटे में किसी भी वक्त चैनल 33 पर।
4: ऑस्ट्रेलिया एक्सप्लेन्ड नए तारकीन वतन को रिहाइश, सेहत, रोजगार और दीगर मौजूदात पर मालूमात फराहम करता है। sbs.com.au/australiaexplained पर जाइए। साइकिलिंग, मोटर स्पोर्ट, वर्ल्ड एथलेटिक्स और दीगर खेलों के दीवानों की पहली मंजिल SBS स्पोर्ट्स। sbs.com.au/sports पर जाइए।
3: इनसाइड SBS का हालात हजरा का अवार्ड याफ्ता शो उन जरूरतमंदाना मौजूदात को जेर बहस लाता है जिस पर कोई और बात नहीं करता। देखिए SBS पर इनसाइड मंगल 8:30 बजे या किसी भी वक्त SBS ऑन डिमांड पर। बैन अल-अक़वामी डॉक्यूमेंट्री से क्लासिक फिल्मों तक, आलमी ड्रामों से बेहतरीन मिजाहिया प्रोग्रामों तक, सब कुछ देखने के लिए SBS वाइसलैंड चैनल 31 पर।
4: अपने फोन पर प्रोग्राम्स और पॉडकास्ट सुनने का बेहतरीन जरिया SBS ऑडियो ऐप है। एप्पल स्टोर या गूगल प्ले से SBS ऑडियो ऐप मुफ्त डाउनलोड कीजिए।
5: SBS रेडियो से लुत्फंदोज हो रहे हैं? हमारे फेसबुक पेज पर गुफ्तगू करें, हमें पसंद करें और अपने ख्यालात का इजहार करें। SBS उर्दू फेसबुक पर।
3: NITV का द पॉइंट, हिकमत अमली और तजियों पर मबनी इंटरव्यूज, एबोरिजिनल और टॉरेस स्ट्रेट आइलैंडर्स अफराद की सकाफत, सियासत और माशरती मसाइल का अहाता, किसी भी वक्त SBS ऑन डिमांड पर।
2: SBS उर्दू की براہ راست نشریات میں خوش آمدید، میں ہوں آپ کی میزبان وردہ وقار۔ سامعین، نشریات کے اس حصے میں کچھ بات کرتے ہیں انٹرٹینمنٹ انڈسٹری کی اور فن و ثقافت کی۔ معروف اداکار جنید خان، جنہوں نے موسیقی کے ذریعے شوبز کی دنیا میں قدم رکھا، آج کل اپنے ڈرامے محافظ کی شوٹنگ میں موجود ہیں۔ کیس نمبر 9 جیسے سماجی مسائل پر ڈراموں میں کردار ادا کرنے والے جنید خان کی SBS اردو سے خصوصی گفتگو سنیے اس پوڈ کاسٹ میں، جبکہ یہ بھی یاد رکھیے کہ یہ اس گفتگو کا پہلا حصہ ہے۔ مکمل گفتگو آپ SBS اردو کی ویب سائٹ پر بھی سن سکتے ہیں اور فیس بک پیج پر بھی۔ تو یہ سنتے ہیں کہ جنید خان نے SBS اردو سے کیا بات کی ہے۔
3: آپ SBS اردو کے ساتھ ہیں۔
6: SBS اردو کے لیے میں ہوں کوکب جہاں، اور ستاروں کی دنیا میں آج ہمارے مہمان ہیں جنید خان۔
7: شکریہ جنید خان، SBS کے لیے آپ نے وقت نکالا، اور کافی دنوں سے ہم یہ انٹرویو کرنا چاہ رہے تھے۔ پہلے والے ڈرامے کے سیٹ پہ بھی آئے، لیکن ہم ہو وہ بات بن نہیں سکی۔ چلیے فائنلی وی آر ڈوئنگ اٹ۔ کیسے ہیں آپ؟
8: بالکل ٹھیک ٹھاک، آپ کیسے ہیں؟
7: میں بالکل ٹھیک ہوں۔ تو ابھی آپ کس ڈرامے کے سیٹ پہ؟
8: اس وقت میں ہوں محافظ کے سیٹ پہ۔ یہ ایک پروجیکٹ ہے جو کہ شوٹ ہو رہا ہے فور جیو نیٹ ورک، اور پروڈکشن ہاؤس ہے 7 Sky پروڈکشنز، اور ڈائریکٹر ہے رام رشوی۔ کاسٹ میں میں ہوں، مومنہ اقبال ہے، سہیل سمیر ہیں، شامل خان ہیں۔ بہت بڑی کاسٹ ہے، کافی کاسٹ ہے اس میں۔
7: تو آپ کا کریکٹر اس میں کیا کر رہا ہے؟
8: میرا کریکٹر اس میں محافظ کا ہی ہے۔ ایک